0: गरम जलेबी, गरम समोसे, गरम गरम है चाय। देखें जरा, गरम जलेबी, गरम समोसे, गरम गरम है चाय, और कड़ी धूप में खड़ी हसीना खाए और चिल्लाए। प्रेम धवन का कलाम, हंसराज बहल की मौसीकी, मुड़ मुड़ के ना देख, ये फिल्म का नाम था। आशा भोसले की आवाज में मोहतरम जनाब दामोदर पांडे ने ये फरमाइश भेजी है बनारस से।
1: And as we mentioned in community calendar, we're going to be having Urdu Majlis this Friday, the 24th of July, on Allama Iqbal. Afroz ji, kuch Allama Iqbal ka kalam suna dijiyega.
0: Iqbal, aap jante hain, sare jahan se acha, Hindustan hamara hamara, sare jahan se acha. Hum bulbulen hain uski, ye gulstan hamara. To Allama Iqbal ka kalam کیوں فرمائش آئی ہے محترمہ سیما فاروقی صاحبہ کی؟ کیونکہ آپ کو یاد دلانے کو اردو مجلس علامہ اقبال پر ہوگی، کیا نام اور ان کا مقام اپنی جگہ ہے۔ تو میں کہتا ہوں کہ پیش خدمت ہے محترمہ سیما فاروقی صاحبہ کی فرمائش نیرہ نور کی آواز میں۔ پھر باد بہار آئی، اقبال غزل خواں ہو، غزل خواں کہتے ہیں غزل گانے والا۔ پھر باد بہار آئی، اقبال غزل خواں ہو، غنچہ ہے اگر گل ہو، اور گل ہے تو گلستاں ہو۔